0: धर्मेंद्र प्रधान को इस्तीफा देना चाहिए और उन्होंने कहा कि कांग्रेस मामलात पर बहस करने के लिए तैयार है। सदर जमहूरिया द्रौपदी मुर्मू तीन मुल्कों के अपने दौरे के आखिरी मरहले में आज रोमानिया के बुखारेस्ट पहुंच गई हैं। कोटोसिनी पैलेस पहुंचने के बाद सदर जमहूरिया द्रौपदी मुर्मू को गार्ड ऑफ ऑनर दिया गया। सदारती महल में रोमानिया के सदर निकोशोर डान ने सदर जमहूरिया का इस्तकबाल किया। वफद की सतह की बातचीत जल्द ही शुरू होने वाली है। अब से कुछ देर बाद सदर जमहूरिया द्रौपदी मुर्मू रोमानिया के अपने हम मनसब जनाब डॉन के साथ वफद की सतह की बातचीत करेंगी। बातचीत के बाद कई मुफाहमत नामों पर दस्तखत किए जाने की तवक्को है। रोमानिया के सदर और खातून अव्वल सदर जमहूरिया मुर्मू के एजाज में आज रात सरकारी इशाइये का एहतमाम करेंगे। पेश है एक रिपोर्ट।
1: सदर जमहूरिया द्रौपदी मुर्मू कल भारत रोमानिया कारोबारी फोरम से खिताब करेंगी और भारतीय बिरादरी के अराकीन के साथ बातचीत करेंगी। सदर जमहूरिया के दौरे से तजारत और सरमायाकारी, दिफा, इंफॉर्मेशन टेक्नोलॉजी, काबिल तजदीद तवानाई, तालीम, साइंस और इख्तरा समेत अहम शुबों में भारत रोमानिया ताल्लुकात के मजीद मुस्तहकम होने की तवक्को है। इस दौरे का मकसद दोनों मुल्कों के दरमियान सकाफती और आवाम से आवाम के तबादलों को फरोग देना है। रोमानिया यूरोपीय यूनियन में एक काबिल कदर शराकत दार है और भारत यूरोपीय यूनियन आजाद तजारती मुआहदे के अख्ताम के साथ आने वाले बरसों में दोतरफा इकतसादी शराकत दारी मजीद मुस्तहकम होगी। आकाशवाणी न्यूज डेस्क की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं महताब आलम।
0: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत काबिल तजदीद तवानाई चोटी कॉन्फ्रेंस और एक्सपो 2026 2 नवंबर से नई दिल्ली के भारत मंडपम में मुनक्किद किया जाएगा। आज नई दिल्ली में इस सिलसिले में एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए जदीद और काबिल तजदीद तवानाई के मरकजी वजीर जनाब प्रहलाद जोशी ने कहा कि इस 4 रोजा कॉन्फ्रेंस में सरकारों, पॉलिसी साजों, सनअती रहनुमाओं, सरमायाकारों, इख्तराकारों और स्टार्टअप्स और बैन अल-अक़वामी इदारों को माहौल के लिए साजगार तवानाई में मुंतकली को रफ्तार देने और बाहमी इश्तराक के फरोग में तआवुन के लिए यकजा होने का मौका फराहम होगा। उन्होंने मजीद कहा कि वज़ीर आज़म नरेंद्र मोदी इस कॉन्फ्रेंस का इफ्तिताह करेंगे। जनाब जोशी ने कहा कि यह समिट मुतालिका फरीकों को दुनिया की सबसे ज्यादा तेजी से तरक्की करने वाली, माहौल के लिए साजगार तवानाई के मार्केट्स और दुनिया की सबसे तेज रफ्तार मईशतों में से एक में शामिल होने का मुनफरिद मौका फराहम करेगी। वजीर मौसूफ ने मजीद कहा कि आने वाले दिनों में भारत की गैर रिवायती ईंधन की सलाहियत 300 गीगावाट से भी तजावुज कर जाएगी। उन्होंने मजीद कहा कि 2014 में गैर रिवायती ईंधन की सलाहियत महज 75 गीगावाट थी, जो अब बढ़कर 298 गीगावाट हो गई है। दिफाई तहकीक तरक्की के इदारे DRDO ने ओडिशा के साहिल से मुत्तसिल APJ अब्दुल कलाम जजीरे से लंबी दूरी के जमीन से फजा में वार करने वाले मिसाइल कुशा की परवाज का पहला आजमाइशी तजुर्बा कामयाबी से मुकम्मल किया। वजीर दिफा राजनाथ सिंह ने DRDO और दीगर मुतालिका फरीकों को इस कामयाबी के लिए मुबारकबाद दी। एक सोशल मीडिया पोस्ट में वजीर मौसूफ ने कहा कि यह हुसूलियाबी भारत के दिफाई तहकीक और तरक्की के इदारे का एक अहम संग मील है। जनाब सिंह ने कहा कि जमीन से फजा में लंबी दूरी तक वार करने वाले मिसाइल तैयार करने की सलाहियत सिर्फ चंद ही ममालिक के पास है। उन्होंने मजीद कहा कि इस मिसाइल निजाम की मदद से भारत की दरामदी इन्हिसारी में कमी आएगी और मुल्क की फजाई दिफाई निजाम की सलाहियत में नुमाया बेहतरी आएगी। गुजरात में शदीद बारिश जारी है, जिसकी वजह से खासतौर पर जनूबी गुजरात खत्ते के बहुत से हिस्से जेरे आब आ गए हैं। मामूल की जिंदगी में खलल पड़ा है। कस्बे और गांव जेरे आब आ गए हैं, जबकि रेल और सड़क नकलो हमल मुतासर हुई है। वलसाड़, सूरत और नवसारी समेत बारिश से मुतासर अजला में बचाव और राहत की कार्रवाइयां मिशन मोड में जारी हैं। हमारे नुमाइंदे ने खबर दी है कि वजीर आला भूपेंद्र पटेल ने जुनूबी गुजरात में सूरत हाल का जायजा लेने के लिए आज गांधीनगर के रियासती हंगामी ऑपरेशन के मरकज में एक आला सतही मीटिंग की सदारत की। वजीर आला ने बारिश से मुतासर अजला के कलेक्टरों को हिदायत दी है कि वो सैलाब से मुतासर और नशेबी इलाकों में राहत और लोगों को बाहर निकालने की कोशिशों को तेज करने को अव्वलीन तरजीह दें। पेश है एक रिपोर्ट।
2: तूफानी बारिश ने गुजरात के बहुत से हिस्सों में मामूल की जिंदगी को मुकम्मल तौर पर मुअत्तल कर दिया है। جنوبی اور وسطی اضلاع اس بارش سے سب سے زیادہ متاثر ہوئے ہیں. نوساری کے کھیڑگام میں 16 انچ سے زیادہ بارش ریکارڈ کی گئی, جبکہ سورت کے امرپاڑا میں آج شام تک 15 انچ سے زیادہ بارش ریکارڈ کی جا چکی ہے. والساڑ, بھروچ اور کھیڑا ضلعوں میں بھی شدید بارش کی رپورٹیں موصول ہوئی ہیں. نوساری میں وزیر ہرش سنگھوی نے اعلی حکام کے ساتھ قدرتی آفات کے بندوبست کے کنٹرول روم میں ہنگامی تیاریوں کا جائزہ لیا. اورنگا اور دمن گنگا جیسے طغیانی پذیر دریاؤں نے حکام کو بہت سی شاہراہیں بند کرنے پر مجبور کر دیا. گولواڑ اور امبیر گاؤں کے درمیان ایک پل پر سطح آب خطرے کے نشان تک پہنچنے کے بعد آج مغربی ریلوے کی خدمات بری طرح متاثر ہوئیں. اس کے باعث بہت سی ٹرینوں کو قلیل مدت کے لیے ملتوی کر دیا گیا. راحت اور بچاؤ کی ٹیمیں جنگی پیمانے پر کام کر رہی ہیں, جس میں این ڈی آر ایف کا عملہ پھنسے ہوئے لوگوں کو محفوظ مقام تک پہنچانے میں مصروف ہے. احمد آباد شہر میں شدید بارش کی وجہ سے بہت زیادہ پانی بھر گیا, جس کے باعث معمول کی زندگی بری طرح متاثر ہوئی ہے. اپر ناکھنڈ کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں شبانہ بیگم.
0: وزیر اعظم نریندر مودی نے آج گجرات کے وزیر اعلیٰ بھوپیندر پٹیل سے فون پر بات کی اور ریاست میں شدید بارش کے باعث پیدا ہونے والی صورتحال کا جائزہ لیا. وزیر اعظم نے شدید بارش کے مد نظر راحت اور بچاؤ کی کاروائیوں اور شہریوں کے تحفظ کے لیے مرکز کی جانب سے ہر ممکن امداد کی یقین دہانی کرائی. اسی دوران وزیر اعلیٰ بھوپیندر پٹیل نے گجرات میں شدید بارش کی صورتحال میں راحت اور بچاؤ کی کاروائیوں سے متعلق مرکزی وزیر داخلہ امت شاہ سے بھی بات کی. مرکزی وزیر داخلہ نے ریاست کو اس سلسلے میں تمام ضروری امداد کی یقین دہانی کرائی. سکم کے نامچی ضلع میں سمرڈنگ میں این ایچ پی سی تیستا کے سٹیج 6 کے ہائیڈرو الیکٹرک پروجیکٹ کی زیر تعمیر سرنگ میں پھنسے تمام 25 لاشوں کو برامد کر لیا گیا ہے. اس کے ساتھ ہی 4 دن سے جاری بچاؤ کاروائی اپنے اختتام کو پہنچی. سکم سرکار اور کئی مرکزی ایجنسیاں ان بچاؤ کاروائیوں میں شامل تھیں. سکم سرکار نے بھی اس المناک حادثے کی وجوہات کا پتہ لگانے کے لیے 4 رکنی تحقیقاتی کمیٹی تشکیل دی ہے. کمیٹی سے 15 دن کے اندر اپنی رپورٹ جمع کرنے کے لیے کہا گیا ہے. آج جموں کشمیر میں فلین منڈل پرابلی کے نزدیک دریائے توی میں اچانک طغیانی کے سبب وہاں پھنسے 2 افراد جموں پولیس اور آفات سے نمٹنے کے ریاستی دستے ایس ڈی آر ایف نے تیزی سے اور قریبی تالمیل کے ساتھ بچاؤ کاروائی کی اور انہیں بحفاظت بچا لیا گیا. 23 دولت مشترکہ گیمز آج سے اسکاٹ لینڈ شہر کے گلاسکو میں شروع ہوں گے. 74 ملکوں کی ٹیمیں اس 10 روزہ ایونٹ میں حصہ لیں گی. اولمپک میں تمغہ حاصل کرنے والے نیرج چوپڑا, میرابائی چانو اور لولینا بورگوہین دولت مشترکہ گیمز 2026 میں بھارتی ٹیم کی قیادت کریں گی. دوسری جانب بھارت نے افتتاحی تقریب سے پہلے ہی اپنے تمغوں کی مہم کا آغاز کر دیا ہے, کیونکہ اولمپک میں تمغہ حاصل کرنے والی باکسر لولینا نے بائی ملنے کے ساتھ ہی سیدھے خواتین کے 75 کلوگرام کے سیمی فائنل میں جگہ بنا لی. قرآن اندازی میں صرف 5 کھلاڑی ہونے کی وجہ سے مقابلہ کرنے والے 3 کھلاڑی جن میں لولینا بھی شامل ہیں کو براہ راست آخری 4 سیمی فائنل میں پہنچا دیا گیا, جبکہ باقی 2 کھلاڑی 1 کوارٹر فائنل میچ کھیلیں گی. لولینا 31 جولائی کو سیمی فائنلز میں تفاقی کے خلاف اپنی مہم کا آغاز کریں گی, جہاں جیتنے والی کھلاڑی کو سونے کے تمغے کے مقابلے میں جگہ مل جائے گی. دولت مشترکہ گیمز 2026 میں صرف 10 کھیل ہوں گے, جو برمنگم 2022 کے مقابلے 9 کم ہیں. یہ مقابلے 8 میل کے دائرے میں 4 مقامات پر کھیلے جائیں گے. اس میں ایتھلیٹکس, تیراکی, 3x3, باسکٹ بال, ٹریک سائیکلنگ, ویٹ لفٹنگ, باؤلز, آرٹسٹک جمناسٹک, نیٹ بال, باکسنگ اور جوڈو شامل ہیں. بھارتی دستہ پیرا ایتھلیٹکس سمیت 125 ممبران پر مشتمل ہوگا. مردوں کے کرکٹ میں بھارت نے آج شام ہرارے میں 3 میچوں کی سیریز کے پہلے T20 بین الاقوامی میچ میں زمبابوے کو 7 وکٹ سے شکست دے دی. سوریا ونشی کے 19 گیندوں میں شاندار 50 رن نے بھارت کو صرف 13 اوورز اور 2 گیندوں میں ہی 126 رن کا جیت کا نشانہ آسانی سے حاصل کرنے کی راہ ہموار کر دی. اس سے قبل پہلے بلے بازی کرتے ہوئے زمبابوے نے مقررہ 20 اوورز میں 7 وکٹ کے نقصان پر 125 رن بنائے تھے. اس سیریز کا دوسرا میچ اتوار کے روز اسی مقام پر کھیلا جائے گا. اور آخر میں خاص خبریں ایک بار پھر سن لیجیے. حکومت نے نیٹ پیپر لیک معاملے پر احتجاج کر رہے طلبہ کو بات کرنے کے لیے مدعو کیا ہے. وزیراعظم نریندر مودی نے پیپر لیک معاملات کے لیے فاسٹ ٹریک عدالتوں کا اعلان کیا ہے. پارلیمنٹ میں نیٹ پیپر لیک معاملے پر تعطل جاری ہے. صدر جمہوریہ دروپدی مرمو اور رومانیا کے ان کے ہم منصب نکوشور ڈان کے درمیان بخارسٹ میں وفد کی سطح کی بات چیت شروع ہو گئی ہے. گجرات کے بہت سے حصوں میں شدید بارش کے باعث معمول کی زندگی میں خلل پڑا ہے. وزیراعظم مودی نے ہر ممکن امداد کی یقین دہانی کرائی ہے. 23 دولت مشترکہ گیمز آج رات گلاسکو میں شروع ہوں گے. اور مردوں کے کرکٹ میں بھارت نے آج شام ہرارے میں 3 میچوں کی سیریز کے پہلے T20 بین الاقوامی میچ میں زمبابوے کو 7 وکٹ سے شکست دے دی. اور اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.